मास्टर सुल्तान खान अनि केएस चित्राई गाईले खेलेश शर्माले रचना गर्छन् अनि हवसम्म शो हरिहरनले गजल तहिर फरसले